भजते कत्वमास्तित सर्वदा वर्तमानोसि सयेव मयि भजत। सर्वभूत स्थितं यो वा भजत्ये कत्वमास्थितः सर्वदा वर्तमानोऽसि